डिग्री सेल्सियस तै तिनी फुङ्गो खमाने तुङमारी दङखा नैसी दग्द समिक नै डिग्री सेल्सियस कक्तमा परिमङ ताबुक जराती अर्घ नपाइका ओल्ने कक बरक भाइ कक्तमा आए अङ्गना तिनी सान्ज दाम्स तिन तामै सती ब्रिसी भाव।